0: किताब हिसाब लार चयो आहे त वलारियल कश्मीर में साफ़ी ने नौजवाननि खे निशानो बणायो पियो वञे। वलारियल कश्मीर में समूरनि मुआज़नि ते ईरान ख़िलाफ़ जंग जो ख़ात्मो शामिल आहिनि। पाक फौज गुरम सेक्टर मां फितना खाज़िन मुल्क में दाखिल थियण जी कोशिश नाकाम बणाए छॾी। अफ़गान तालिबान पोस्टूं छॾे फरार थी विया। सिक्योरिटी ज़रियनि मूजिब नाकामी सबब अफ़गान तालिबान पाकिस्तानी चौकियुनि ते फायरिंग कई। सिक्योरिटी फोर्सेज जी जवाबी कार्रवाई दुश्मन खे भॼण ते मजबूर कयो। पाकिस्तान सऊदी अरब सां ख़ुदमुख़्तियारी सलामतीअ मुक़दस हंधनि जे तहफ़ुज़ लाइ गॾु आहे। नवाज़ शरीफ़ सऊदी अरब जे क़ौमी ॾींहं जे मौके ते चयो त हुसैन जे मके ते हमले जी मज़म्मत कयूं था। हुरमैन शरीफ़ जी सलामतीअ खे को बि ख़तरो समूरी दुनिया जे मुसलमाननि जे जज़्बनि खे छियो रसाए थो। मंज़ूराबाद में ॻोठ ज़िमी वेंदड़ कराचीअ खां दादू तरफ़ वींदड़ तेज़ रफ़्तार वेन कल्टी औरत नायला फौत अठ ॼणा ज़ख़्मी। घोड़ाबारी में कुकड़ियुनि सां भरियल तेज़ रफ़्तार मज़दा वाह में जोखियो ऐं
1: आप सुन रहे थे GAFM नेटवर्क पर KTN न्यूज।
2: मटियारी के हो तो आवाज भी मटियारी की है, सुनते रहो GAFM 91.6।
3: هر ماشوم ورکوټي ورکوټي قدمونه د یو نوي دنیا په لور روان وي، خو د پولیو رنځ دا قدمونه درولې هم شي. نو په دې وجه د پولیو د هر مهم په محل د پولیو ټیم د دروازې ټکولو جواب ورکوي او خپل ماشومانو ته د پولیو د مخنیوي دوه ساسکي ورکول مه هیروئ، ځکه چې همدغه ساسکي د ماشومانو د بدن دفاعي طاقت زیاتوي او د هغې د خوبونو الوت وزرې مومي. پولیو یعنی مستقل معذوری۔
4: حق سچ جو آواز، گیت سنگیت جو آواز، جی حیدرآباد مٹیاری FM 91.6 سندھ جو آواز، بدندا رہو۔

0: सिंध का हर चप्पा हर गोशा
1: GAFM 88 नेटवर्क से जुड़ा।
0: GAFM 88 नेटवर्क, सिंध की आवाज।
2: It's 12:30 PM. This time check is brought to you by
3: Hemé Diamond Glow Bleach Cream, जो डीप क्लीन करे और दे चार गुना ब्राइटनेस, चमक ऐसी डायमंड स्किन जैसी। Hemé Diamond Glow Bleach Cream।
4: दहर माशुम वरकोटी वरकोटी कदमुना दे यो निवी दुनिया पलोर रवानवी। खुदा पोलियो रंज दा कदमुना उद्रवले हुमशी। नुपदी वजह द पोलियो द हर मुहिम पमहाल द पोलियो टीम द दरवाजे टकोलो जवाब वरकवई। اخپل ماشومانو تا د پولیو د مخنیوی دو ساسکی ورکول مهیروی، زکه چې هم دغه ساسکی د ماشومانو د بدن دفاعی طاقت زیاتوي او د هغې د خوبونو الوت وزری مومي. پولیو یعنی مستقله مازوری.
5: خوبصورتی کا اصل راز صرف ڈی سکن بیوٹی کریم، اس میں موجود وائٹمن ای بیڈز اور جدید مائکرو بیڈز فارمولا آپ کی جلد کو بنائے نکھری اور چمکدار صرف دو دن میں۔ ڈارک اسپاٹس کو کرے فیڈ اور دے قدرتی اصلی گلو۔ ڈی سکن بیوٹی کریم، اصلی گلو ہر دن کا شو۔
6: ابھی بدھو پیا جی اے حیدرآباد مٹیاری FM 91.6 सिंध जो आवाज।
7: ओ पिता जा पिताई पिता ते वसे नूर मुझो तो
6: सिंध जो आवाज बुधंदा रहो।

0: It's 8:45 PM. This time check is brought to you by
1: Bank Islamani Laya, Pakistan ka pehla sharia compliant gold based financing.
2: Har bar ja nandra kadam ik nayi duniya da vadhan ta, par polio inan kadman ke roke bhi sage to. Inhiya kare jadhe bhi polio muhim dauran polio workeran di dastak the ta dar kholyo ae pehje baran ke polio khan bachao jab katra zarur pyaryo chho ta ye katra बारन में मुदाफ़ती ताकत के वधाइन था इन्हन जे ख्वाबन के उड़ाम देन था। पोलियो मतलब जिंदगी भर जी माजूरी।
3: धर माशुम वरकोटी वरकोटी कदमुना दयो निवी दुनिया पलोर रवानवी खुदा पोलियो रंज दा कदमुनो द्रवले हुमशी नुपदी वजह द पोलियो द हर मुहिम पमहाल द पोलियो टीम द दरवाजे टकोलो जवाब वरकवई اخپل ماشومانو ته د پولیو د مخنیوي دوه ساسکي ورکول مه هیروئ ځکه چې همدغه ساسکي د ماشومانو د بدن دفاعي طاقت زیاتوي او د هغې د خوبونو الوت وزرې مومي. پولیو یعنی مستقله معذوري.
4: زندگی گزاریو اعتماد سا قرآن کے سمجھی بدھندا رہو ڈاکٹر فرحت ہاشمی جو پروگرام تعلیم القرآن روزانو صبح 9:05 تے صرف جی ایف ایم 88 نیٹ ورک تے
5: حق سچ جو آواز گیت سنگیت جو آواز جی اے حیدرآباد مٹیاری ایف ایم 91.6 سندھ جو آواز بدھندا رہو
6: جس دھرتی سے جڑا ہے قلندر لال شہباز
7: اسی خطے کی بنی ہے آواز
6: جی اے ایف ایم نیٹ ورک
7: سندھ کی آواز